यो आकाशवाणी गटी केन्द्र हो, समाचार सुन्नुहोस्। गंगा क्षेत्रीबाट युरोपीय संघको एउटा उच्च पर्यायको प्रतिनिधि दलले दुई दिनको भ्रमणसूचीले आज असममा आउनु भएको छ। यो भ्रमणले असम लगायत उत्तर पूर्वाञ्चलको विभिन्न खण्ड विनियोग र नियोगको ढोका खुला हुनेछ भन्दै आशा प्रकाश गरिएको छ। प्रतिनिधि दललाई असममा स्वागत जनाउँदै सामाजिक माध्यममा दिएको एउटा वार्तामा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले भन्नुभएको छ कि युरोपीय संघको प्रतिनिधि दल भ्रमणले भारत युरोपीय संघको बीच शक्तिशाली सम्बन्ध, वाणिज्य सम्बन्धी र प्रगतिको गुरुत्वपूर्ण अध्याय सूचना गर्नेछ। उहाँले साथै भन्नुभएको छ, युरोपीय ब्लू भ्याली क्लस्टर उद्योगको अधीनमा असम र युरोपीय संघको पारस्परिक औद्योगिक र क्षमताहरूलाई एकत्रित गर्दै जैविक आधारित मूल्य संयोजनको निम्ति र सम्बन्धित व्यवस्था गर्नेछ। यसको कारणले कृषि र खाद्य प्रसंस्करण, जैविक प्रजुक्ति शक्ति र विभिन्न क्षेत्रमा उद्भवन विनियोग र प्रजुक्ति अर्थनैतिक विकासको सुजोग सृष्टि गर्नेछ भन्दै डाक्टर शर्माले प्रकाश गर्नुभएको छ। न्यायाधीश शर्मिला भुइँयाको फास्ट ट्रेड अदालतको जुबिन गर्गको मृत्युको गोचरको विचार प्रक्रिया आज आरम्भ भएको छ र विचारको पहिलो दिनमा अदालतले चारजना साक्षीलाई तलब गरिएको छ। अदालतले गोचर सक्रान्त मरिगाउँ जिल्लाको आरक्षी अधीक्षक हेमन्त कुमार दास, जुबिन गर्गको मृत्यु सन्दर्भमा एहजार दाखिल गरेको रातुल बरा र मरिगाउँको भारप्राप्त विषय प्रणव सैकर र आरक्षी प्रधान भास्कर ब्रह्मन आज अदालतमा हाजिर भएर साक्षी दिनलाई निर्देश जारी गरेको छ। उल्लेखयोग्य छ कि फास्ट ट्रेड अदालतले गए मेको 26 मेमा जुबिन गर्गको मृत्युको गोचरको 7 जना अभियुक्त विरूद्धमा गोचर धारा आरोप गरिएको थियो। यसको भित्तिमा अदालतले आज प्रत्येक दिन जुबिन गर्गको मृत्युको गोचर साक्षीको साक्षात ग्रहण गरिनेछ। आगामी 21 जुनमा हुने चिकित्सा विज्ञानको स्नातक पाठ्यक्रम नामभर्ती राष्ट्रिय योग्यता प्रवेश परीक्षा नीट अनुष्ठित हुने सहरहरूको नाम राष्ट्रिय परीक्षण संस्थाले प्रकाश गरेको छ। संस्थाले जारी गरेको अधिसूचना अनुसार 21 जुन देशको 551 सहर र विदेशको 14 सहरमा बेलुकी 2 बजीदेखि 5 बजी 15 मिनट नीटको पुनः परीक्षा अनुष्ठित हुनेछ। परीक्षा हुने सहरहरूको सूचना पत्र, प्रवेश पत्र र केवल परीक्षार्थीको उहाँहरूको परीक्षा केन्द्रको विषयमा अवगत गराउनको निम्ति यो प्रकाश गरिएको छ भन्दै राष्ट्रिय परीक्षण संस्थाले स्पष्ट गरिदिएको छ। संस्थाले भनेको छ कि परीक्षा र प्रवेश पत्रको हालैको तथ्यको निम्ति अफिसियल वेबसाइट परीक्षा गर्दै गरिरहनलाई परीक्षाहरूलाई आह्वान जनाएको छ। उल्लेखयोग्य छ कि चिकित्सा विज्ञानको पाठ्यक्रम नामभर्तीको निम्ति नीट ईयुजीको गए 30 मेमा अनुष्ठित भएको तापनि प्रश्न कागज फादिलको अभियोगमा 12 मेमा राष्ट्र प्रशिक्षण संस्थाले नीट बातिल गर्दछन्। राष्ट्रिय तदन्तकारी संस्थाले प्रत्येक विषयमा तदन्त गरिरहेका छन्। कृषि जात्र संसाधित खाद्य सामग्री रप्तानी उन्नयनको प्राधिकरण र एपेडरद्वारा जीआईटी टेक तेजपुरको एउटा टन सुस्वादु लिचु डुबाईमा प्रेरण गरिएको छ। तेजपुरको गए शनिबार 2 दिनको कार्यसूचीले दोस्रो वार्षिक लिचु उत्सव अन्तिम दिन तेजपुरको विधायक पृथ्वीराज राभा, जिल्ला आयुक्त आनन्द कुमार दास र एपेडर विषयवव्य तथा जिल्ला कृषि विषयले झण्डा हल्लाउँदै लिचु रप्तानी प्रक्रिया शुभारम्भ गर्दछन् र विधायक राभाई लिचु कृषकहरूलाई लगायत तेजपुरवासीको निम्ति यो धेरै उल्लेखयोग्य खबर छ भन्दै 2-1 दिनमा सिङ्गापुर, थाइल्यान्ड लगायत अरू देशमा लिचु रप्तानी गरिनेछ भन्दै उल्लेख गरिएको छ। माना राष्ट्रिय निकुञ्जको कर्तृपक्षले निकुञ्ज

को बाबारी वनाञ्चलमा हिजो एउटा नर्सरी खुला गर्दछन् र माना राष्ट्रिय निकुञ्ज क्षेत्रमा सञ्चालक डाक्टर सी रामेश्वर उपस्थितिमा प्रधान मुख्य वन संरक्षण विनय गुप्तले यो नर्सरी अनुष्ठानिक रूपमा खुला गर्दछन्। बाक्सा जिल्लाको साहित्य सभाको बरिमाखा आञ्चलिक सतदल शाखाको साहित्य सभाको मध्यकालीन अधिवेशनमा हिजो अनुष्ठित भएको छ। पीएम श्री आनन्दपुर प्राथमिक विद्यालयको प्राङ्गणमा अनुष्ठित यो अधिवेशनको आञ्चलिक साहित्य सभाको सभापति सम्पादक लगायत धेरै जस्तो सदस्य र साहित्यप्रेमी उपस्थित रहँदछन्। निम्न र उच्च प्राथमिक विद्यालय बोडो गारो मणिपुर र मार माध्यमको शिक्षकको निम्ति आगामी 28 जुनमा विशेष टेट अनुष्ठित हुनेछ। असमको सरकारको राज्यिक पर्यायमा अधिकार प्राप्त टेट समितिले यो सन्दर्भमा जारी गरेको अधिसूचना अनुसार परीक्षार्थीहरूलाई आगामी 12 जुनको दिन 11 बजीदेखि असम राज्य

शिक्षकको निम्ति आगामी 28 जुनमा विशेष टेट अनुष्ठित हुनेछ। असमको सरकारको राज्यिक पर्यायमा अधिकार प्राप्त टेट समितिले यो सन्दर्भमा जारी गरेको अधिसूचना अनुसार परीक्षार्थीहरूलाई आगामी 12 जुनको दिन 11 बजीदेखि असम राज्यिक विद्यालय शिक्षा परिषदको वेबसाइट www.sewaonline.org प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन्। भारत र अफगानिस्तानको बीच न्यू चण्डीगढमा अनुष्ठित टेस्ट क्रिकेटको पहिलो इनिङ्समा अफगानिस्तानले हिजो पहिलो दिन 5 विकेटको विनिमयमा 113 रनदेखि आज तेस्रो दिनको खेल आरम्भ गर्नेछन् र दलको भारतमा 451 रनदेखि पछाडि रहेका छन्। सुन्दन्त समाचार आजलाई पुरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको मबो शाखा अन्तर्गत नेपाली प्रसारणबाट बोलिरहेको छौं। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेडिएमएफको 4.5 मिटर तदनुसार 749 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समय स्टुडियोघर अनुसार 3:31 र 32 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गंगा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ रोजगार समाचार। असम सरकारको लोक निर्माण विभागमा खाली भएको 53 जुनियर इन्जिनियर इलेक्ट्रिकल पदको निम्ति असम लोक सेवा आयोगले आवेदन मागेको छ। पदहरूको तनखा महिनामारी 14,000 रुपियाँदेखि 70,000सम्म र 8,700 रुपियाँको ग्रेड पे र अरू बनस रहनेछ। प्रार्थीको उमेर 18 वर्षदेखि 40 वर्षभित्र हुनुपर्दछ र प्रार्थी इलेक्ट्रिकल इन्जिनियरिङ शाखामा 3 वर्षको पाठ्यक्रम डिप्लोमा रहेको हुनुपर्दछ र विशेष जानकारीको लागि आवेदनको वेबसाइट रहेको छ pwdroads.assam.gov.in र आवेदनको अन्तिम मिति 10 जुनसम्म तोकेको छ। श्रोताबिन, यसरी नै कर्मचारी चयन आयोगले भारत सरकारको विभिन्न विभागमा खाली भएको 12,256 ग्रुप बी र ग्रुप सी पदको पूर्तिको निम्ति कम्बाइन्ड ग्रेजुएट लेभल एक्जामिनेसन 2026 यो परीक्षा आयोजन गरिएको छ। जुनियर स्टेटिकल अफिसर पदको निम्ति प्रार्थी म्याथमेटिक्स विषयमा उच्चतर माध्यमिक परीक्षाको कमता पनि 60% नम्बरसहित उत्तीर्ण हुनको साथसाथै स्नातक हुन जरुरी छ अथवा स्टेटिक्स विषयलाई लिएर स्नातक हुनु पर्दछ। स्टेटिकल इन्भेस्टिगेटर ग्रेड 2 पदको क्षेत्रमा प्रार्थी स्टेटिक्स म्याथमेटिक्स इकोनोमिक्स डेमोग्राफी पपुलेसन स्टडिज अपरेसन रिसर्च इन्फर्मेसन टेक्नोलोजी कम्प्युटर साइन्स कम्प्युटर इन्जिनियरिङ कम्प्युटर टेक्नोलोजी कम्प्युटर एप्लिकेसन डाटा साइन्स वा आर्टिफिसियल इन्टेलिजेन्स विषयमा स्नातक हुनुपर्दछ र अरू पदको निम्ति प्रार्थी स्नातक हुनुपर्दछ। विशेष तथ्यको निम्ति आवेदनको वेबसाइट ssc.nic.in र आवेदनको अन्तिम मिति 22 जुनसम्म तोकिएको छ। यसरी नै रेलवे रिक्रुटमेन्ट बोर्डले 11,127 एसिस्टेन्ट लोको पाइलट पदको निम्ति आवेदन मागेको छ। तनखा महिनामारी 19,900 रुपियाँ लगायत अरू बनस रहनेछ र प्रार्थीको उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुनुपर्दछ। प्रार्थी उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण हुनको साथसाथै फिटर इलेक्ट्रिकल इन्स्ट्रुमेन्ट मेकानिक मिल वेट मेन्टेनेन्स मेकानिक मेकानिक रेडियो टिभी इलेक्ट्रोनिक्स मेकानिक मेकानिक मोटर भेहिकल वायरमैन ट्रैक्टर मेसिन मेकानिक आर्मसर एंड कॉइल विंडर मेकानिक डीजल हीट इंजन टर्नर मेसिनिस्ट रिफ्रिजरेटर एंड एयर कंडीशन मेकानिक यसमा कुनै एउटा ट्रेडमा आईटीआई सर्टिफिकेट रहेको हुनुपर्दछ अथवा मेकानिकल इलेक्ट्रिकल इलेक्ट्रोनिक्स अथवा ऑटोमोबाइल इंजीनियरिंगमा यसमा कुनै एउटा शाखामा डिप्लोमा रहेको हुनुपर्दछ। विशेष जानकारीको लागि आवेदनको वेबसाइट रहेको छ indianrailways.gov.in र आवेदनको अन्तिम मिति 14 जुनसम्म तोकिएको छ। श्रोताबिन, यसरी नै इन्डियन एयरफोर्समा फ्लाइङ ब्रान्च ग्राउन्ड ड्युटी टेक्निकल ब्रान्च र ग्राउन्ड ड्युटी नन टेक्निकल ब्रान्चमा खाली भएको पूर्तिको निम्ति एएफसिएटी

0: 2026 यो परीक्षा आयोजन गरेको छ र पदको विशेष शिक्षागत अर्हता र उमेर आदिको विशेष जानकारीको लागि आवेदनको वेबसाइट रहेको छ indianairforce.nic.in र आवेदनको अन्तिम मिति 19 जुनसम्म तोकिएको छ। श्रोताबिन यसको साथ रोजगार समाचार आजलाई यति नै। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको मबोसाख अन्तर्गत नेपाली प्रसारणबाट। श्रोताबिन कार्यक्रमको अगले चरणमा प्रस्तुत छ वार्ताको कार्यक्रम। श्रोताबिन आउनुहोस् त सुनौ ललित भट्टराईद्वारा यो वार्ताको कार्यक्रम।
1: आजको वार्ताको कार्यक्रम अन्तर्गत प्रस्तुत छ साइबर अपराधको आधारमा एउटा वार्ता। वार्ताकार हुनुहुन्छ ललित भट्टराई।
2: वार्ताको शीर्षक छ साइबर अपराध। आज संसारभरका व्यक्तिहरू अनलाइन इन्टरनेट मार्फत भेटिएका व्यक्तिहरूको व्यक्तिगत जानकारी चोरी गर्दछन्, जुन आजको दिनमा साइबर अपराध भनिन्छ। आजको अत्याधुनिक टेक्निकल युगमा मान्छेले आफ्नो जीवनलाई सरल बनाउन धेरै उपकरणहरू प्रयोग गर्छन्। इन्टरनेटको कारणले दुनियाँभरका व्यक्तिहरू सजिलै एक अर्कासँग जोड्न सक्षम भएका छन्। प्रविधिको उपलब्धता सजिलोसँग र निरन्तर रूपमा मानिसहरूको संवाद र जीवनको सञ्चालनमा गहिरो प्रभाव पडेको छ। आजको समयमा इन्टरनेट एक माध्यम हो जसको माध्यमबाट मानिसहरू कम्पनीहरूले संसारका एक छोडबाट अर्को छोडमा जुड्न सकेका छन्। टेक्निकको प्रयोगले मानिसलाई इन्टरनेटको प्रत्येक रूपमा निर्भर गराउँछ। इन्टरनेटको सजिलो पहुँचले एक स्थानमा सबै उपलब्ध गराएको छ। सोसियल नेटवर्किङ, अनलाइन खरिद, सूचना आदान प्रदान, गेमिङ, अनलाइन अध्ययन, अनलाइन रोजगारी, सबै कुराहरू जुन मानिसहरूले कल्पना गर्न सक्दछन् केवल एक क्लिक इन्टरनेटद्वारा सम्भव छ। आजको युगमा प्रत्येक क्षेत्रमा इन्टरनेट प्रयोग गरिन्छ। इन्टरनेटको बढ्दो फाइदाहरूसँग साइबर अपराध जस्तो डरलाग्दो मुद्दा देखिएको छ। साइबर अपराध विभिन्न तरिकामा प्रतिबद्ध छ। कई वर्ष पहिले यो सबै कुराहरूको बारेमा धेरै जागरूकता थिएन। अन्य विदेशी देशहरूसँग भारतमा साइबर अपराधको घटनाहरू हर दिन बढ्दै जाँदैछन्। साइबर अपराध के हो? साइबर अपराध या कम्प्युटर उन्मुख अपराध एउटा अपराध हो जसले कम्प्युटर र एउटा नेटवर्क सामेल गर्दछ। साइबर अपराध आधुनिक दूरसञ्चार नेटवर्क जस्तो इन्टरनेट, मोबाइल फोनको अवैध प्रयोगमा संलग्न छ ताकि व्यक्ति या समूहको विरुद्धमा अपराध हुन सक्छ। उनीहरू आकर्षित हुन सक्छन् जानबुझेर उनीहरूलाई भौतिक या मानसिक हानि र उनीहरूको प्रतिष्ठालाई क्षति पुर्याउँछ। साइबर अपराध एक व्यक्ति या राष्ट्रको सुरक्षा र वित्तीय स्वास्थ्यको लागि खतरा हुन सक्छ। साइबर अपराध एउटा गैर कानुनी कार्य हो जहाँ कम्प्युटरमा एक उपकरण या लक्ष्य या दुवै तरिकामा प्रयोग गरिन्छ। साइबर अपराध एउटा व्यापक शब्द हो जुन आपराधिक गतिविधिको रूपमा परिभाषित गर्न सकिन्छ जुन कम्प्युटर या कम्प्युटर नेटवर्क प्रयोगको स्थानको रूपमा प्रयोग गरिन्छ। साइबर अपराध दुई तरिकामा वर्गीकृत गरिएको छ। पहिलो एक अपराध जसमा कम्प्युटरले लक्ष्यको रूपमा प्रयोग गरेको छ। दोस्रो एक अपराध जसमा कम्प्युटरलाई हतियारको रूपमा प्रयोग गरिन्छ। नेसनल क्राइम रेकर्ड्सको रिपोर्टको अनुसार साइबर अपराध हर साल बढ्दै गएको छ। यो आँकडा देशको विभिन्न राज्यदेखि एकत्रित गरिएको छ। साइबर क्राइममा पक्राउ गरिएको अधिकांश अपराधीहरू 18-30 वर्षसम्म भेटिएको देखिन्छ। साइबर अपराधको प्रकार अधिकृत प्रयोग र ह्याकिङ। अधिकृत प्रयोग एउटा अपराध हो जसको कम्प्युटरको मालिकको अनुमति बिना अवैध प्रयोग गरिन्छ। ह्याकिङ एउटा अपराध हो जसमा कम्प्युटर प्रणाली गैर कानुनी घुसभेटद्वारा हानिकारक हुन्छ। वेब हाइजेकिङ यो एक अपराध हो जुन व्यक्तिको वेबसाइटको अवैध नियन्त्रण र महत्त्वपूर्ण जानकारीहरू चोरी गर्दछन्। बाल यौन शोषण बच्चाहरूलाई इन्टरनेटमा धेरै मात्रामा यो दुर्व्यवहारको मामलाहरू देखिन पाइन्छ। साना बालबालिका यस्ता आपराधिक मामलाहरूमा सजिलै शिकार हुन्छन्। कम्प्युटर घर घर हुनाले गर्दा इन्टरनेटको लागि बालबालिकाको पहुँच धेरै सजिलो भएको छ। सेवा आक्रमण यो एउटा अपराध हो एउटा आक्रमण जसमा पीडित नेटवर्क या पावर सन्देश पत्रलाई बर्बाद यातायात

0: यात्र सन्देशहरूलाई भरिएको हुन्छ। यो सबै काम गरिए सकेको छ कि पीडित जान बुझेर हताश हुन सक्छन् र पीडितलाई आफ्नो इमेल प्रयोग गर्न सक्दैनन्। भाइरस संक्रमण, भाइरस यस्तो एउटा प्रोग्राम भनिन्छ जुन अन्य कम्प्युटर प्रोग्रामहरूलाई संक्रमित या पतिया फैलाउने र अन्य कार्यहरूमा फैलाउने क्षमता राख्छ। यो घातक सफ्टवेयर हो जसले आफूलाई कुनै अन्य सफ्टवेयरमा जोडेर कम्प्युटरलाई क्षति पुर्याउँछ। टाइम बम, ट्रेक बम, खरगोश आदि यो सबै हानिकारक सफ्टवेयर हुन्। सफ्टवेयर पाइरेसी यो एक अपराध हो जसको वास्तविक प्रोग्राम वितरित गरिन्छ र नक्लीकरण गरेर बनाइएको हुन्छ। यसमा अपराधहरू समावेश गर्दछ जसले स्वत्वाधिकार उल्लङ्घन, डेथमार्क उल्लङ्घन, कम्प्युटर सोर्स कोड चोरी आदि। सलामी आक्रमण यो एउटा वित्तीय अपराध हो। ठगी धेरै सानो छ कि यो पक्रिन धेरै गाह्रो छ। फिक्सिङ यो एउटा अपराध हो जुन इमेल पठाएको हुन्छ जसले दावा गर्छ या शिकारको विरुद्ध गोप्य व्यक्तिगत जानकारीको लागि यसलाई एक प्रतिष्ठित उद्यमले पठाएको भनी दावा गरिन्छ। कम्प्युटर प्रयोगकर्ताहरूले साइबर अपराध रोक्नको विभिन्न प्रौद्योगिकी अप्नाउन सकिन्छ। कम्प्युटर प्रयोगकर्ताहरूले आफ्नो कम्प्युटरलाई हेकरहरूबाट सुरक्षित राख्नको लागि फेयरवेल प्रयोग गर्नुपर्छ। प्रयोगकर्ताहरूले एन्टिभाइरस सफ्टवेयर प्रयोग गर्न सक्नुहुन्छ। साइबर विशेषज्ञहरूले सल्लाह दिएका छन् कि प्रयोगकर्ताहरूले मात्रै सुरक्षित वेबसाइटमा खरिद गर्नपर्छ। तिनीहरू सन्दिग्ध जानकारी अजनबी या अजनबीहरूलाई आफ्नो क्रेडिट कार्ड, एटीएम कार्डको जानकारी कहिले नदिनु। प्रयोगकर्ताहरूले तिनीहरूको खाताहरूको पासवर्ड बलियो राख्नपर्छ, यानि पासवर्डमा अक्षरहरू र अङ्कहरूको समावेश गर्नपर्छ। बच्चाहरूमा आँखा राख्नुहोस् र इन्टरनेटको प्रयोगलाई सीमित गर्नुहोस्। फेसबुक, ट्विटर, युट्युबको सुरक्षा सेटिङहरू हेर्नुहोस् र सावधान रहनुहोस्। ह्याकिङबाट बच्न जानकारी सुरक्षित राख्नुहोस्। सबै संवेदनशील फाइलहरू, वित्तीय रेकर्डहरूको लागि इनबक्सको प्रयोग गर्नुहोस्। सबै महत्त्वपूर्ण सूचनाहरूको लागि नियमित ब्याकअप गर्नुहोस् र यसलाई अर्को स्थानमा भण्डार गर्नुहोस्। प्रयोगकर्ताले सावधान हुनुपर्छ। सार्वजनिक वाइफाई हटस्पट प्रयोग गर्नुपर्छ। यो नेटवर्कहरूमा वित्तीय लेनदेनहरू नगर्नुहोस्। प्रयोगकर्ताहरू सावधान हुनुपर्छ जब व्यक्तिगत जानकारी जस्तै नाम, ठेगाना, फोन नम्बर या वित्तीय जानकारी दिने बेलामा निश्चित गर्नुहोस् वेबसाइटहरू सुरक्षित हुन् कि होइनन्। सबै चिजहरू एक लिङ्कमा अज्ञात मूल फाइलमा क्लिक गर्ने अधिक बुद्धिमानी विश्लेषण गर्नुपर्छ। इनबक्समा कुनै इमेल नखोल्नुहोस्। सन्देशको स्रोत जाँच गर्नुहोस्। यदि कुनै पनि सन्देश छ भने उसको स्रोत प्रमाणित गर्नुहोस्। सूचनाहरूको प्रमाणित गर्नुहोस्। सूचनाहरू प्रमाणित गर्नको प्रयोग गर्न या प्रयोगकर्ता पासवर्ड पुष्टि गर्ने इमेलको उत्तर नगर्नुहोस्। छोटोमा साइबर अपराध एउटा गम्भीर खतरनाक रूपमा विकसित हुँदैछ। संसारभरका सरकारहरू, प्रहरी विभागहरू, इन्टरनेट एन्काउन्टरहरू साइबर अपराधको विरुद्ध प्रतिक्रिया सुरु गरेको छ। क्रस सीमा साइबर खतराहरू रोक्न आज अन्तर्राष्ट्रिय स्तरमा थुप्रै प्रयासहरू गरिएको छन्। भारतीय प्रहरीहरूले देशको लागि विशेष साइबर कक्ष सुरु गरिएको छ र मानिसहरूलाई शिक्षित गर्नले ताकि तिनीहरू ज्ञान प्राप्त गरेर यस्ता अपराधहरूबाट बचाउन सक्छन्। हामी पनि साइबर अपराध निर्मूल गर्नको लागि सचेत हौँ र साइबर अपराधबाट आफ्नो साथै देशलाई सुरक्षित गरौँ।
1: श्रोताहरूले यतिन्जेल सुन्नुहुँदै थियो साइबर अपराधको आधारमा एउटा वार्ता। वार्ताकार हुनुहुन्थ्यो ललित भट्टराई।
2: श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाभव शाखा अन्तर्गत नेपाली प्रसारणबाट। श्रोताबिन कार्यक्रमको अग्रिम चरणमा हजुरहरूलाई मनोरञ्जन गराउँदै प्रस्तुत छ गीतको कोसेली। आउनुहोस् त पहिलो गीत सिकार्नुहोस् रिता उपाध्यायको कण्ठमा यो गीत।

श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महबुब छाक अन्तर्गत नेपाली प्रसारणबाट। श्रोताबिन, कार्यक्रमको अग्रचरणमा प्रस्तुत छ प्रभाकर नेउपानेद्वारा उहाँको गीत, र गीतको बोल रहेको छ सजिएको थियो।

श्रोताबिन खेमर अजमानले गाएको यस गीतको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम पनि यही टुङ्गिन्छ र भोलि फेरि अपरान्हको 3:15 सम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।

दैमा जिङावनि आगै जारौ सिखोला, दैमा जिङावनि आगै जारौ सिखोला, गोमो गोथां खुन्दुंजों आगर एरनाय आगै दैमा गाथोनाव खानाय लोबनाय।